0: वो लोग जो जिनको इन्फेक्शन अगर हुई है बॉडी में
1: जी,
0: तो उनको किडनी के प्रॉब्लम हो सकते हैं। और इन्फेक्शन जैसे इसका रेट देखें, जो लोग हॉस्पिटल में एडमिट होते हैं 30-40% उनको किडनी के इश्यूज हो जाते हैं
1: जी।
0: फिर मैं वही कहूँगा कि उनमें रिकवरी के चांसेस बहुत ज़्यादा हैं
1: जी।
0: तो लोग इससे डर जाते हैं, परेशान हो जाते हैं कि किडनी फेलियर हो गया और अब कुछ नहीं हो सकता, और वो फिर जो एडवाइस दी जाती है उसको सुन नहीं रहे होते कि ट्रीटमेंट कराएं, फॉलोअप करें। जैसे कुछ पेशेंट आते हैं, उनको जब हम एडवाइस करते हैं कि आपने फॉलोअप करना है, आना है, तो वो उसको इग्नोर करते हैं, टोटली इग्नोर करते हैं, फॉलोअप के लिए नहीं आते, अपॉइंटमेंट्स के लिए नहीं आते
1: जी।
0: तो ये उनको देखना चाहिए, उनकी सेहत जो है उनके काम से ज़्यादा ज़रूरी है। अगर वो सेहतमंद होंगे तो काम कर सकेंगे
1: जी।
0: तो कुछ लोग ऐसे हैं जिनको अगर कोई इन्फेक्शन है तो साथ में किडनी का प्रॉब्लम शुरू हो गया, और कुछ लोग अपने हार्ट डिजीज़ के साथ होते हैं
1: जी।
0: तो जब वो टेस्ट के लिए जाते हैं, स्पेशली उसमें डाई का वर्ड यूज़ करते हैं, कंट्रास्ट का वर्ड यूज़ करते हैं,
1: अच्छा ठीक,
0: तो उसकी प्रिकॉशन है, उससे भी बचा जा सकता है, लेकिन उसके चांसेस होते हैं। ये लोग जब इन स्टडीज़ के लिए जाएं तो स्पेशली जो इंस्ट्रक्शन उनको दी जाती हैं हाइड्रेशन के साथ, उनको कुछ मेडिसन होती हैं जो रोकना होती है, और बाद में उसको दोबारा स्टार्ट कर सकते हैं। फिर मेडिसन को अगर लें तो कुछ मेडिसन ऐसी हैं जो कि डायरेक्ट किडनी को नुकसान करते हैं, जिसमें पेन किलर मेडिसन हैं, जिसको एनासिड्स कहते हैं, नॉन स्टेरॉयडल एंटी इन्फ्लेमेटरी मेडिकेशन, और जिसमें स्पेशली हम बताते हैं डाइक्लोफेनेक सोडियम है, और इसके ग्रुप की जो जो मेडिसन है
1: जी।
0: तो अगर गैर ज़रूरी उनको इस्तेमाल ना करें, लेकिन अगर बहुत ही ज़्यादा ज़रूरी है और डॉक्टर के मशवरे से उनको इस्तेमाल करें, और बहुत ही कम क्वांटिटी में, तो फिर वही है
1: जैसे पेन किलर्स हैं
0: जी, पेन किलर्स जनरल पेन किलर्स हैं, लेकिन जब भी इस्तेमाल करना हो तो उसके साथ हाइड्रेशन का ख्याल रखें कि अपनी हाइड्रेशन अच्छी रखें ताकि किडनी का अफेक्ट ना हो, किडनी पे अफेक्ट ना हो। और इसी में मैं बताता चलूं कि हमारे बहुत सारे जो पेशेंट हैं जिनको शुगर है, तो उनके जो इम्यूनिटी लेवल है दूसरे लोगों से थोड़ा कम होता है
1: जी।
0: तो उनको भी रिस्क होता है कि किडनी इंजरी हो जाए। आप थोड़ा सा पता होना चाहिए लोगों को कि जो एक्यूट किडनी इंजरी है उसके अगर रीनल फेलियर हुआ है 3 माह के अंदर, 6 माह के अंदर, तो रिकवरी के चांसेस बहुत ज़्यादा होते हैं,
1: ठीक है,
0: लेकिन उसका आप कंसल्ट नहीं करते, ट्रीटमेंट नहीं कराते, तो वो क्रॉनिक हो जाती है। तो क्रॉनिक का मतलब ये समझें कि उसके रिकवरी के चांसेस बहुत कम हो जाते हैं, तो टाइमली उसका चेकअप कराएं
1: जी
0: और टेस्ट कराएं, जो ही पता चले ट्रीटमेंट कराएं, और फिर उन इंस्ट्रक्शंस को, उन हिदायत को सुने कि जो जो बताया जाता है उस पर अमल करें। तो ये ऐसे चीज़ें हैं
1: जैसे डॉक्टर, थोड़ा सा मैं पूछना चाहूँगा, जैसे क्यूट अपने किडनी इंजरीज का जैसे वो बात की, तो वो क्या कब किस तरह से हो जाती है?
0: जैसे आप
1: वो तो जाहिर है पता है कि वो फौरन जो हो एकदम से तो वो एक्यूट है, मगर वो किस तरह से?
0: जैसे आपके जो रेगुलेशन किडनी की है वो ब्लड सर्कुलेशन स्पेशली इन मेडिसन से अफेक्ट होती है, डिहाइड्रेशन से अफेक्ट होती है,
1: डिहाइड्रेशन से, ठीक है,
0: तो किडनी टिश्यूज की जो ब्लड सप्लाई है कम होगी, कम होते ही उसके अंदर जो नेफ्रॉन्स हैं और उसके अंदर ट्यूब्यूल्स होती हैं छोटी छोटी, तो वो डैमेज होती हैं, तो उसके डैमेज होने से उनका फंक्शन कम होना शुरू हो जाता है,
1: ठीक है।
0: तो अगर डैमेज थोड़ा है तो थोड़ी उसके ट्यूब्यूल जिसको हम कहते हैं नेफ्रॉन्स के अंदर है, वो कम डैमेज होंगे और रिकवरी के चांसेस ज़्यादा होंगे,
1: ठीक है।
0: अगर एडवांस हुआ है, एडवांस का पता कैसे चलेगा ये भी हमें देखना चाहिए,
1: मैं पूछे वाले थे कि जैसे
0: तो कुछ लोगों को पता नहीं चलता कि एडवांस है कि माइल्ड है, माइल्ड मतलब थोड़ा
1: शुरू, जैसे मैं पूछना चाहूंगी जैसे अलामतें हैं, जैसे अलामत हैं तो उसमें कैसे, मतलब बजाहिर जैसे गर्मी का मौसम है तो क्या जाहिर डिहाइड्रेशन है, तो क्या वो देखता पेशेंट को क्या महसूस होता है?
0: पहले तो उनको फील होता है कि ड्राई है, स्किन ड्राई है, बॉडी ड्राई है, तो उसके बाद जब यूरिन करने जाते तो उसका कलर चेंज हो जाता है, कलर डार्क हो जाता है, जैसे पेल है तो डार्क येलो हो जाएगा, और डार्क کوکا کلر اس طرح کا بھی ہو سکتا ہے تو یہ جب علامات ہوں اور کچھ کنڈیشن میں یورن بالکل کم ہو جاتا ہے جب کم ہو گیا تو پھر آپ سوچیں کہ کڈنی کا پرابلم ہو رہا ہے اور ڈاکٹر سے کنسلٹ کریں
1: جی بالکل اور جیسے ظاہر ہیٹ ہے تو ہیٹ ایگزاسشن یا ہیٹ سٹروک اس میں تو ہم بتاتے ہیں کہ اسپیشلی یورن کا جو ہے وہ بہت اہم ہے کہ اس کو آپ آبزرو کرنا بھی ضروری ہے کہ آ رہا ہے یا نہیں آ رہا یا کلر کیا ہے یا بالکل یہ تو بہت امپورٹنٹ ہے
0: بالکل جی تو یہ سمپل ٹولز ہیں جو ہر انسان خود سے مانیٹر کر سکتا ہے جان سکتا ہے اور اگر اس کو دیکھنا چاہیے کہ جو میڈیسن لے رہا ہے تو اس ٹائم پہ کچھ ایسی میڈیسن ہے جو روٹین میں تو ٹھیک ہیں
1: جی
0: وہ لے رہے ہیں اور اس کو ان کو فائدہ ہو رہا ہے اور لیکن اس ٹائم میں وہ میڈیسن بھی بند کی جاتی ہیں
1: جی ٹھیک
0: تو وہ ان کا فزیشین فیملی فزیشین ہے اور ایمرجنسی فزیشین ہے نیفرولوجسٹ ہے
1: جی
0: وہ بتا سکتا ہے کہ یہ میڈیسن ابھی نہیں یوز کرنے کی اور اس میں یہ بھی کچھ لوگ ایسے ہیں جو ہمارے دوست بھائی جو اپنا ٹریٹمنٹ تو یہاں سے کرا رہے ہیں
1: جی
0: لیکن بہت ساری میڈیسن اوور دا کاؤنٹر وہ اپنے کنٹری سے لے آتے ہیں
1: ٹھیک ہے
0: تو دیکھا یہ گیا کہ مے بھی ہو سکتا ہے قیمت کی وجہ سے ان کو وہ لگتا ہو کہ سستی ہیں اور یہاں تھوڑا سا مہنگی ہے اتنا فرق نہیں ہے جو صحیح اچھی میڈیسن کے فائدے والی سب سیم ہیں پورے دنیا
1: جی
0: میں تو وہ لے کے آتے ہیں لیکن ان کو پتہ نہیں ہوتا
1: جی
0: کہ میڈیسن یہ ان کے فائدے کے لیے کڈنی کے لیے اچھی ہیں کہ نہیں تو وہ یوز کر رہے ہوتے ہیں تو ان سے یہ ریکویسٹ ہے کہ وہ ضرور اپنے ڈاکٹر کو بتائیں مینشن کریں
1: کہ میں کون سی میڈیسن جو
0: کون سی میڈیسن لے رہا ہوں تو اسپیشلی میں تو ان کو کہتا ہوں کہ آپ کے موبائل میں اتنی ساری پکچر ہیں تو ایک پکچر اپنی میڈیسن کی بھی ڈالیں
1: جی اور پھر دکھائیں اس وقت
0: اس ٹائم جب ڈاکٹر پوچھیں کہ کون سی میڈیسن لے رہے ہیں کیونکہ آپ کو نام یاد نہیں ہوگا
1: جی بالکل اکثر نام یاد نہیں رہتے
0: اکثر نام یاد نہیں ہوتا لیکن جب آپ پکچر دکھاتے ہیں تو اس میں پتہ چل جاتا ہے کہ کون
1: سی میڈیسن لے رہے ہیں
0: اور کچھ کنٹریز کے اندر کمبینیشن میڈیسن لے رہے ہوتے ہیں جو کہ اس میں ایسی میڈیسن بھی ہے جو اس ٹائم میں ان کو نہیں چاہیے
1: جی
0: تو یہ اسپیشلی خیال رکھیں اور کچھ تو میڈیسن بتائے بغیر وہ لے رہے ہوتے ہیں کچھ اپنے روم میں اپنے گھر میں رکھی ہوتی ہیں
1: جی
0: اوور دی کاؤنٹر تو جو بھی میڈیسن یوز کریں آپ ضرور شیئر کریں اس میں کوئی مسئلہ نہیں ہے تو کچھ ٹائم کے لیے اگر کوئی فائدہ نہیں دے رہی اور اس کو سٹاپ کر دیا جائے
1: جی
0: تو آپ کی صحت بہتر ہو سکتی ہے کڈنی ریکور ہو سکتی ہے
1: جی
0: اور اسی کے ساتھ یہ بتاتا چلوں کچھ پیشنٹ جو زیادہ تر ایڈمٹ ہوتے ہیں ہاسپٹلس میں تو ان کی سرجریز ہوتی ہیں
1: جی
0: تو ان کو بھی کڈنی کا فیلئر ہو سکتا ہے تو ایکیوٹ کڈنی فیلئر کے چانسز ان کو ہوتے ہیں
1: جی
0: تو لیکن یہی ہے کچھ الیکٹیو سرجریز پروسیجرز ہوتے ہیں جو کہ وہ ڈاکٹر ان کو ایڈوائز کرتے ہیں کیا کیا احتیاط کرنی ہے کب ایڈمٹ ہونا ہے کون سی میڈیسن لینی ہے تو اس میں تو اس سے بچا جا سکتا ہے لیکن کچھ ایسی ہیں ایمرجنسی سرجریز تو اس میں ڈاکٹر ہی ان کو ایڈوائز کرے گا کہ کیا کیا احتیاط کرنی ہے کیا میڈیسن لینی ہے اور اس کو کس طرح فالو کرنا ہے
1: ٹھیک ٹھیک جی اور ڈاکٹر صاحب تھوڑا سا میں آپ ہمیں ویسے تو ہمارے لسنرز جانتے ہی ہیں کہ جو کیوں گرمی جو ہے گرمیوں میں ہمارے کڈنیز ہیں وہ افیکٹ ہوتے ہیں جیسے سویٹنگ ہو جاتی ہے تو اس میں بھی جو الیکٹرولائٹ وہ میں آپ سے پوچھنا چاہوں گی کہ وہ کیوں ایسا ہوتا ہے کہ سویٹنگ سے ہی اور پھر آفٹر مطلب اس کے جو افیکٹس ہیں وہ کڈنیز پر آتے ہیں
0: اب کچھ لوگ تو اے سی کے اندر ایئر کنڈیشن کے اندر رہتے ہیں ان کو سویٹنگ نہیں ہوتی تو وہ فیل ہی نہیں کرتے کڈنی پرابلم تو اس میں تو دیکھنا چاہیے کہ کوئی میڈیسن ایسی لے رہے ہیں جس سے ان کے کڈنی افیکٹ ہو رہے ہیں لیکن سویٹنگ جب باہر 10 گھنٹے 12 گھنٹے جو لوگ کام کریں گے تو ان کا سوڈیم لاس زیادہ ہوتا ہے واٹر لاس بہت زیادہ ہوتا ہے تو علامات جو ہی آپ کو کڈنی کے علاوہ بھی دیکھنا ہے کہ آپ کا برین ایکٹیو ہے آپ کے جو پین باڈی میں پین تو نہیں ہو رہی
1: اور ٹیمپریچر
0: مانیٹر کرنا ہے اور کچھ لوگ جیسے باڈی آرگن میں لیور بھی ایک بہت امپورٹنٹ ہے تو جو ہی ڈی ہائیڈریشن ہوتی ہے لیور پہ افیکٹ ہونا شروع ہوتا ہے اور سرکولیشن لیور کی کم ہوئی کڈنی کی کم ہوئی اور سکن کی کم ہوتی ہے سکن کا تو سمپلی آپ देखिए ड्राइनेस बहुत ज्यादा हो जाती है, लोग इस चीज को बहुत ही इग्नोर करते हैं, तो जो लोग स्वेटिंग के अंदर उनको पता नहीं चलता कि ड्राइनेस कितनी हो रही है।

0: आप सुन रहे हैं स्टोरीज ऑफ प्रॉफिट्स आरजे महविश के साथ ओनली ऑन एफएम 107।
1: हजरत इब्राहिम अलैहि सलाम के पैगाम को जब कौम ने मुस्तरद किया तो उन्होंने आपके खिलाफ शदीद मुखालफत शुरू की। हजरत इब्राहिम अलैहि सलाम के वालिद आज़र ने भी आपकी दावत को तस्लीम नहीं किया और आपके साथ दुश्मनी इख्तियार की। कौम के लोग आपकी बातों को समझने के बजाय आपकी मुखालफत करने लगे। हजरत इब्राहिम अलैहि सलाम ने जब अपनी कौम को अल्लाह की इबादत की दावत दी तो उन्होंने आपको धमकियां दी और आपको शहर से बाहर निकालने की धमकी दी। हजरत इब्राहिम अलैहि सलाम ने अपनी कौम के इस शदीद रद्द अमल को अल्लाह की रजा के लिए बर्दाश्त किया और हमेशा अल्लाह के रास्ते पर साबित कदम रहे। आपने कौम के लोगों को समझाने की कोशिश की कि अल्लाह ही हर चीज का खालिक और मालिक है और वो ही इबादत के लायक है। हजरत इब्राहिम अलैहिस्सलाम की जद्दोजहद और साबित कदमी ने उनके ईमान को मज़ीद पुख्ता किया। हजरत इब्राहिम अलैहिस्सलाम की कौम की मुखालफत और उनके पैगाम को रद्द करने के बाद हजरत इब्राहिम अलैहिस्सलाम ने अल्लाह की रजा के लिए अपने शहर को छोड़ने का फैसला किया। अल्लाह ने हजरत इब्राहिम अलैहिस्सलाम को हिजरत करने का हुक्म दिया और आपने इस पर अमल किया। हजरत इब्राहिम अलैहिस्सलाम का ये सफर ना सिर्फ एक जिस्मानी सफर था बल्कि एक रूहानी सफर भी था, जहां आपने अल्लाह के रास्ते पे चलने के लिए अपनी जिंदगी को वक्फ कर दिया। आपने अपने अहले अयाल के साथ हिजरत की और एक नए इलाके में सकूनत इख्तियार की। हजरत इब्राहिम अलैहिस्सलाम की हिजरत एक अलामत थी कि अल्लाह के रास्ते पे चलना हमेशा आसान नहीं होता, लेकिन अल्लाह के हुक्म को कबूल करना और उस पे अमल करना ही कामयाबी की राह है। हजरत इब्राहिम अलैहिस्सलाम की दुआओं में अल्लाह की रजा और कौम की हिदायत की कोशिशें शामिल थी। जब हजरत इब्राहिम अलैहिस्सलाम ने अपने इलाके को छोड़ा तो उन्होंने अल्लाह से दुआ की, अल्लाह मेरी मदद फरमा, मैं तेरी ही राह में सफर कर रहा हूँ और मेरी कौम को हिदायत दे। हजरत इब्राहिम अलैहिस्सलाम की दुआएं अल्लाह के साथ गहरी वाबस्तगी को जाहिर करती हैं और ये भी बताती हैं कि अल्लाह की रजा के लिए अपनी कुर्बानियां देना एक पैगंबर का फर्ज होता है। हजरत इब्राहिम अलैहिस्सलाम ने अपनी नबूवत की जिंदगी में बेशुमार कुर्बानियां दी। उन्होंने कौम की मुखालफत और तकालीफ का सामना किया, लेकिन अल्लाह के रास्ते पे चलते हुए कभी पीछे नहीं हटे। हजरत इब्राहिम अलैहिस्सलाम की कुर्बानियां ना सिर्फ उनकी नबूवत का हिस्सा थी बल्कि तमाम इंसानियत के लिए एक सबक है कि ईमान की राह में मुश्किलात और तकालीफ के बावजूद अल्लाह पे भरोसा और उसकी रजा की कोशिश करना जरूरी है। हजरत इब्राहिम अलैहिस्सलाम की कहानी में मेरा सबसे जो खुद पसंदीदा पार्ट है वो ये है कि हजरत इब्राहिम अलैहिस्सलाम ने अल्लाह को अपनी जहानत और फहम से पहचाना था। उनको अल्लाह की तरफ से बेपनाह जहानत अता हुई थी और यही जहानत अल्लाह के बारे में सच्चाई तक पहुंचाने में मददगार भी साबित हुई। हजरत इब्राहिम अलैहिस्सलाम की जिंदगी में अल्लाह की पहचान का एक खास मकाम है, क्योंकि आपने अल्लाह की हकीकत को समझने के लिए ना सिर्फ अक्लो फहम को इस्तेमाल किया बल्कि दिलो दिमाग की गहराइयों में जाकर गौर व फिक्र किया। हजरत इब्राहिम अलैहिस्सलाम ने बचपन ही से अल्लाह की हकीकत की जस्तजू शुरू कर दी थी। आपका जहन इस बात पे सवालात उठाता था कि जो बुत हैं जिनकी इबादत लोग करते हैं ये क्यों हैं और इनका क्या फायदा है। हजरत इब्राहिम अलैहिस्सलाम के वालिद आज़र जो कि बुतों के पुजारी थे और अपनी कौम के साथ बुतों की इबादत में मशगूल थे, अगर हजरत इब्राहिम अलैहिस्सलाम ने बचपन में ही महसूस कर लिया था कि ये बुत बेजान है, इनमें किसी किस्म की कोई ताकत नहीं। हजरत इब्राहिम अलैहिस्सलाम की जहानत का अंदाजा हमें उस वक्त होता है जब आपने अपनी कौम और अपने वालिद से सवाल किया, ये बुत किस काम के हैं, ये कैसे खुदा हो सकते हैं जब इनमें खुद की हिफाजत करने की ताकत नहीं। ये सवालात हजरत इब्राहिम अलैहिस्सलाम की फितरी जहानत और अल्लाह की हकीकत को समझने की ख्वाहिश को जाहिर करता है। यकीनन वो वाकया हम सबने सुना हुआ है जब इनकी कौम एक मेले पे गई اور حضرت ابراہیم علیہ السلام اپنی بیماری کا بہانہ بنا کے پیچھے رہ گئے, اور ان کے قوم کے جاتے ہی حضرت ابراہیم نے تمام بتوں کو سوائے ایک بڑے بت کے توڑ ڈالا اور کلہاڑا اس بڑے بت کے ہاتھ پہ رکھ دیا. جب ان کی قوم میلے سے واپس لوٹی اور انہوں نے یہ حال دیکھا کہ سارے بت گرے پڑے ہیں, ٹوٹ گئے ہیں, تو انہوں نے اپنے گاؤں میں اپنے علاقے میں یہ سوال کیا کہ کس نے کیا ہے. یہ لوگوں نے اندازہ لگایا کہ گاؤں میں ایک ہی لڑکا باقی تھا جو حضرت ابراہیم تھے. ان کو بلایا گیا, ان سے سوال کیا گیا کہ کیا یہ تم نے کیا ہے. جواب میں انہوں نے بہت ہی عقل مندی سے بھرپور, حکمت سے بھرپور جواب دیا. انہوں نے کہا کہ آپ لوگ اس بڑے بت سے کیوں نہیں پوچھتے جس کے ہاتھ میں ایک کلہاڑا ہے. لوگوں نے جواب دیا کہ یہ کیسے کر سکتا ہے, اس کے تو اختیار میں نہیں. اس پہ آگے سے حضرت ابراہیم علیہ السلام نے کہا کہ جب آپ لوگ یہ جانتے ہیں کہ اس کے اختیار میں کچھ نہیں تو پھر بھی اس کی پوجا کرتے ہیں, پھر بھی اس کی عبادت کرتے ہیں. یہ واقعہ حضرت ابراہیم علیہ السلام کی انٹیلیجنس کو ظاہر کرتا ہے, اور ہمیں یہ احساس دلاتا ہے کہ حضرت ابراہیم علیہ السلام نے اللہ کو ایسے ہی نہیں پہچانا, بلکہ انہوں نے باقاعدہ حکمت کے ساتھ, عقل مندی کے ساتھ, لاجیکل ریزننگ اور انٹیلیجنس کا استعمال کرتے ہوئے اللہ تعالیٰ کی ذات کو پہچانا اور دوسروں کے سامنے بھی اسی طرح سے اللہ کے تصور کو پیش کیا. حضرت ابراہیم علیہ السلام کی ذہانت اور اللہ کی پہچان کا ایک اور پہلو یہ تھا کہ آپ قدرت کے نشانات پہ غور و فکر کرتے تھے. حضرت ابراہیم علیہ السلام نے اللہ کی موجودگی کو اپنی عقل کے ذریعے سمجھنے کی کوشش کی اور یہ سوچا کہ اللہ کی حقیقت کو کیسے پہچانا جا سکتا ہے. آپ نے اپنی قوم کو توحید کی دعوت دیتے ہوئے فرمایا, میں نے آسمانوں اور زمین کی تخلیق پہ غور کیا اور یہ سب اللہ کی طاقت کی نشانیاں ہیں. حضرت ابراہیم علیہ السلام کا یہ طرز فکر ایک گہری ذہانت کو ظاہر کرتا ہے. آپ نے قدرت کی نشانیوں میں اللہ کی عظمت اور قدرت کو دیکھا اور انہی نشانیوں سے اللہ کی حقیقت کو پہچانا. آپ نے زمین, آسمان, سورج, چاند اور ستاروں کے بارے میں غور کیا اور یہ نتیجہ نکالا کہ ان تمام چیزوں کا ایک خالق ہے اور وہ خالق اللہ ہی ہے. حضرت ابراہیم علیہ السلام کی ذہانت اس بات سے بھی ظاہر ہوتی ہے کہ آپ نے اپنی خدا کی حقیقت کو نہ صرف اپنے دل سے بلکہ اپنی عقل سے تسلیم کیا. حضرت ابراہیم علیہ السلام نے سورج, چاند اور ستاروں کی عبادت کرنے والے لوگوں کو سمجھایا کہ یہ سب چیزیں اللہ کی تخلیق ہیں اور ان کی عبادت کرنا درست نہیں. آپ نے جب سورج کو غروب ہوتے دیکھا تو فرمایا, یہ خدا نہیں ہو سکتا کیونکہ یہ غروب ہو جاتا ہے. پھر آپ نے چاند اور ستاروں کو دیکھ کے کہا کہ وہ بھی خدا نہیں ہو سکتے کیونکہ یہ سب تغیر پذیر ہیں. حضرت ابراہیم علیہ السلام کی بات عقل اور دانش کی ایک بلند مثال ہے, کیونکہ آپ نے اپنی قوم کو اللہ کی حقیقت سمجھانے کے لیے قدرتی نشانیوں کو اپنے دلائل کا حصہ بنایا. حضرت ابراہیم علیہ السلام کی ذہانت کا ایک اور پہلو آپ کی گفتگو کا انداز تھا. جب آپ نے اپنی قوم کو بتوں کی عبادت سے منع کیا اور انہیں اللہ کی وحدانیت کی طرف بلایا, آپ نے نہ صرف انہیں دلیل سے سمجھایا بلکہ انہیں ان کی عقل کی زبان میں جواب دیا. آپ نے اپنی قوم کو اس بات کی وضاحت کی کہ جو بت خود کو بچا نہیں سکتے وہ خدا کیسے ہو سکتے ہیں. حضرت ابراہیم علیہ السلام نے اللہ کی توحید کو اس طرح بیان کیا کہ لوگوں کی عقل اور فہم دونوں پر اثر پڑا. آپ نے اپنے والد آثر سے بھی کہا کہ اللہ کے سوا کوئی معبود نہیں, اور آپ نے اس بات کو بہت عقلی اور دلائل سے واضح کیا. حضرت ابراہیم علیہ السلام نے اس بات کو دلائل کے ساتھ ثابت کیا کہ اللہ کا کوئی شریک ہو نہیں سکتا اور ہر چیز کا خالق صرف اللہ ہی ہے. حضرت ابراہیم علیہ السلام کی ذہانت اور ایمان کا ایک اور اہم پہلو یہ تھا کہ آپ نے اللہ کی طرف سے دی گئی آزمائشوں کو نہ صرف تحمل سے برداشت کیا بلکہ ان میں اللہ کی رضا کو ہی اپنی زندگی کا مقصد بنایا. اللہ نے حضرت ابراہیم علیہ السلام کو اپنے بیٹے حضرت اسماعیل علیہ السلام کو قربانی کے لیے پیش کرنے کی آزمائش میں ڈالا, لیکن حضرت ابراہیم علیہ السلام نے اللہ کے حکم کو تسلیم کیا اور اس کی رضا کے لیے اپنے بیٹے تک کو قربان کرنے کے لیے تیار ہو گئے۔ یہ واقعہ حضرت ابراہیم علیہ السلام کی بے مثال ذہانت اور ایمان کا عکاس ہے، کیونکہ انہوں نے اللہ کی حکمت اور فیصلے کو تسلیم کیا اور اس کے سامنے اپنی ذاتی خواہشات کو قربان کر دیا۔ یہ اس بات کو ظاہر کرتا ہے کہ حضرت ابراہیم علیہ السلام نے اللہ کی حکمت کو سمجھا اور اپنی عقل کو اللہ کی رضا کے مطابق استعمال کیا۔

0: आपने सुना हमें ऑन एयर, नाउ फॉलो अस ऑन फेसबुक एंड इंस्टाग्राम @FM107 कतर। दिल से देसी।
1: एक होती है दफ्तर की कुर्सी जिस पे जिम्मेदारियों का बोझ होता है, एक होती है घर की आरामदेह कुर्सी जिस पे दिल खोल के बातें की जाती हैं और सुनाई जाती है। इसी कुर्सी से लाइव होंगी हमारे साथ कई जिम्मेदार शख्सियतें जो करेंगी दफ्तर की नहीं दिल की बातें आपसे और हमसे। सुनिए एम्बेसडर ऑफ द मंथ, एम्बेसडर ऑफ द मंथ आरजे नाजिया के साथ हर महीने के पहले जुमे को दोपहर 3 बजे से सिर्फ FM 107 पर। दिल से देसी।
2: दोस्तों, मिनिस्ट्री ऑफ इंटीरियर ने हियरिंग इम्पेयरमेंट से मुतासिर लोगों की सेफ्टी और सिक्योरिटी को बहुत ज्यादा अहमियत दी है। उनकी मदद के लिए मिनिस्ट्री ने डेफ इमरजेंसी सर्विस शुरू की है जो उनकी इमरजेंसी कॉल्स का जवाब देने के लिए 24/7 दस्तयाब है। ये सर्विस उन लोगों के लिए है जो सुन नहीं सकते और जो अपनी इमरजेंसी सिचुएशंस में आसानी से मदद चाहते हैं। डेफ इमरजेंसी सर्विस एक एडवांस्ड और मॉडर्न सिस्टम का इस्तेमाल करती है जिसके जरिए लोग अपनी इमरजेंसीज रिपोर्ट कर सकते हैं और उन्हें फौरी तौर पर मदद मिलती है। सिर्फ एक सिंपल कॉल 992 से आप इस सर्विस को एक्सेस कर सकते हैं जो कि स्पेशली डिजाइंड है हियरिंग इम्पेयर्ड इंडिविजुअल्स, यानी वो लोग जो सुन नहीं सकते। ये सर्विस उनकी जरूरत के हिसाब से उनको इमरजेंसी रिस्पांस देती है और उनके लिए सेफ्टी को इंश्योर करती है। यानी अगर आप या आपके आसपास कोई शख्स हियरिंग इम्पेयरमेंट से मुतासिर है तो 992 का नंबर याद रखें और इस सर्विस का फायदा उठाएं। ये इनिशिएटिव सिर्फ एक सर्विस नहीं बल्कि एक अहम कदम है उन लोगों की मदद करने के लिए जो अक्सर अपने हक में मदद हासिल करने में मुश्किलात का सामना करते हैं। मिनिस्ट्री ऑफ इंटीरियर की ये एफर्ट्स ये दिखाती हैं कि हर शख्स की सेफ्टी और सिक्योरिटी उनकी पहली प्रायोरिटी है, चाहे उन्हें सुनाई न दे। तो अगर आप किसी ऐसे शख्स को जानते हैं जो हियरिंग इम्पेयरमेंट से मुतासिर है, उन्हें ये सर्विस जरूर बताएं। ये सर्विस उनके लिए एक नया रास्ता है अपने इश्यूज को सॉल्व करने का और इमरजेंसी सिचुएशंस में मदद लेने का। FM 107 आपकी और आपकी फैमिलीज की हिफाजत की ख्वाहिश करता है।
3: Qatar's most heard radio station, FM 107. FM 107. Dil se desi.
4: Assalamu alaikum wa rahmatullahi wa barakatuhu. Sami ikram, khush aamdeed aapko aapke pasandeeda program Sunna of the Day mein. ہم میں سے بہت سے لوگ یہ خواہش رکھتے ہیں کہ ہمارا تعلق دین اسلام سے مزید مضبوط ہو، ہمارا ایمان بڑھے اور ہماری زندگی اللہ تعالیٰ اور اس کے رسول صلی اللہ علیہ وسلم کی محبت سے بھر جائے۔ اکثر ہم یہ سمجھتے ہیں کہ اس کے لیے شاید بہت بڑے بڑے اعمال، لمبی عبادات یا مشکل مراحل درکار ہیں۔ حالانکہ کبھی کبھی اللہ کے قریب ہونے کا سب سے آسان راستہ انہی چھوٹی چھوٹی سنتوں میں پوشیدہ ہوتا ہے جنہیں ہم روزمرہ زندگی میں آسانی سے اپنا سکتے ہیں۔ ماہرین نفسیات بھی کہتے ہیں کہ بڑی تبدیلی ہمیشہ چھوٹے قدموں سے شروع ہوتی ہے۔ اسی لیے اس پروگرام میں ہم ایسی آسان اور مختصر سنتوں کا ذکر کریں گے جو صرف چند سیکنڈ یا ایک منٹ لیتی ہیں، لیکن انسان کی روح، عادتوں اور اللہ سے تعلق کو مضبوط بنانے میں بہت بڑا کردار ادا کرتی ہیں۔ تو آئیے آج ہم مل کر ایک اور خوبصورت سنت سیکھتے ہیں اور اپنی زندگی کو سنت نبوی صلی اللہ علیہ وسلم کی روشنی سے منور کرتے ہیں۔ زبان کی حرکت کے حوالے سے نبی پاک صلی اللہ علیہ وسلم کی سنت کیا تھی؟ عقبہ بن عامر رضی اللہ عنہ فرماتے ہیں کہ میں نے عرض کیا، یا رسول اللہ، نجات کیا ہے؟ آپ صلی اللہ علیہ وسلم نے فرمایا، اپنی زبان کو قابو میں رکھو، اپنے گھر کو کافی سمجھو اور اپنے گناہوں پر رو۔ پیارے دوستوں، یہ کتنا حکیمانہ جواب ہے۔ زبان کو قابو میں رکھنا یعنی صرف وہی بات کہو جس میں بھلائی ہو، ورنہ خاموشی بہتر ہے۔ گھر کی وسعت یعنی گھر کے باہر وقت کو ضائع کرنے کے بجائے گھر کی زندگی کو عبادت اور خیر سے بھر دو۔ اسی طرح گناہوں پر رونا یعنی اپنے قصور یاد رکھو تاکہ دل میں انکساری پیدا ہو اور اصلاح کا جذبہ بیدار ہو تو اس طرح بعض اوقات خاموش رہنا بولنے سے زیادہ معنی رکھتا ہے تو یہ تھی آج کی سنت حفظ لسان آئیے ہم اپنی زبان کو صرف خیر دعا اور ذکر کے لیے استعمال کریں فضول گوئی غیبت اور جھوٹ سے بچیں تاکہ یہی زبان ہمارے لیے نجات کا سبب بنے سامعین یہ تھا پروگرام آج کی سنت یاد رکھیے نبی اکرم صلی اللہ علیہ وسلم کی ہر سنت میں خیر برکت سکون اور کامیابی پوشیدہ ہے اور جب ہم محبت کے ساتھ کسی سنت کو اپنی روزمرہ زندگی کا حصہ بناتے ہیں تو وہ صرف ایک عمل نہیں رہتی بلکہ ہمارے ایمان کی خوبصورتی بن جاتی ہے پروگرام سننا آف دی ڈے کے آج کے اس حلقے سے ساؤنڈ ڈیزائنر ندیم انصاری اور مجھے طلحہ اشرف الزمان کو آئندہ ملاقات تک کے لیے دیجیے اجازت مع السلامہ